0: ڈگری سیلسیس ییٚلہِ زن راتھ رٲژ ہُنٛد کم کھۄتہٕ کم درجہ حرارت 2.1 ڈگری سیلسیس رِکارڈ کرناو. سری نگرٕچ پگہہ آفتاب کھسنُک وق صبحٕچ 5:05 تہٕ آفتاب لوٗسی شامچہِ 7:30 پٮ۪ٹھ. خبر نامہٕ ووت اند. اسہِ ٲسِن اجازت. خدا حافظ.
1: बेटा मैं कल अपने भतीजे के घर होके आया, देखकर हैरान रह गया कि वो लोग दिन भर एसी चलाते हैं, रोज वॉशिंग मशीन चलाते हैं, घर में दो दो फ्रिज हैं, फिर भी उसका बिजली बिल पता है कितना आता है? जीरो. मैंने पूछा तो भतीजा बोला, चाचा जी सब ऊपर वाले की दया है. मतलब सोलर पैनल की. मैंने सोचा अब तो लगवाना ही पड़ेगा.
2: PM सूर्य घर PM सूर्य घर .gov.in पर.